भूत जेको बुझै हुवै सचियार तब लय परकेता पार धरती होर परै होर होर तिस्तै पार तलै कवण जोर।